ओके जनाब दस रिया के दरमन दिन कुछ राजूबा राजूबा राजूबा दस तरफ था राजूबा द बीमारों तरफ था माउता उस खबर को लाची द मुहरू मसल हम चातवी द पटु मसल वी द दिन अलावा द जुड़ू मसल वी जदे हम यो कामयाब इलाज पर तो पैड कंट्रामा सेंटर सवाबे की मौजूद दे तास बस कवे रोजेबा योजल योजल योजल बजे डॉक्टर तारिक रहीम से नखपल इलाज कवे जी جناب زبتا زبان جہاغی مریضانو خبر اترے روما کم مریضان چی ڈاکٹر طارق رحیم سے بلا راغلی دی خپل علاج کڑے جی احمد زما آواز اوری کنے احمد زما آواز نوری جی